رات دن کر پیا مجوریاں جتنیاں مرضی ہن تو ذمہ واری دیاں پنڈا اپنے سر تے رکھ لے انت ویلے تیری کسے نے سہایتا نہیں کرنی تیرے نال کسے نہیں جانا جہ مارگ کے گنے جائے نہ کوسا ہر کا نام اوہاں سنگ توسا جہ پینڈے میں اندھ گوارا ہر کا نام سنگ اجیارا بنا سمرن تو جتنے بھی تیرے کم ہن وہ کسے کم نہیں آنے پائی سمرن کر سیوا کر پروپکار کر गुरु नानक सच्चे पातशाह जी ने सानू ए राज और जोग बख्शे आख्या तू चंगा गृहस्थी भी होवे चंगा धनी भी होवे पर माया विच रहंदिया होया माया तो उदास रवे माया तो नरलेप रवे ता तेरा संसार ते आना सफल है जे तू माया तू नरलेप है ग्रस्त विच रहंदियां सेवा सिमरन परपकार अमृत वेले जाग के मालिक दा जस